0: سرکشی پر سردار اور بھی غصہ ہو جائیں گے اور یقیناً مجھ سے تلوار شمشیر کے زور سے چھین لی جائے گی۔ ایسی حالت میں میرے اوپر جان چھڑکنے والے سپاہی کب اپنے کو قابو میں رکھ سکیں گے؟ ضرور آپس میں خون کی ندیاں بہیں گی اور بھائی بھائی کا سر کٹے گا۔ خدا نہ کرے کہ میرے سبب سے یہ دردناک مار کاٹ ہو۔
1: یہ سوچ کر اس نے چپکے سے شمشیر سردار نمک خور کے بغل میں رکھ دی اور خود سر نیچا کیے ضبط کی انتہائی قوت سے غصے کو دباتا ہوا خیمے سے باہر نکل آیا۔ اس نے ذلت اور بدنامی سب گوارا کی، تلوار دینا گوارا کیا، بغاوت کا الزام لینا گوارا کیا اور اپنے ساتھیوں کے سامنے سر جھکانا گوارا کیا، مگر یہ گوارا نہ کیا کہ اس کے کارن فوج میں بغاوت اور حکم نہ ماننے کا خیال پیدا ہو۔ اس نے خون برساتی ہوئی آنکھوں سے دوستوں کو الوداع کہا اور حسرت بھرا دل لیے اٹھا اور ایک گفا میں چھپ بیٹھا، اور جب سورج ڈوبنے پر وہاں سے اٹھا تو اس کے دل نے فیصلہ کر لیا تھا،
0: میں بدنامی کا داغ ماتھے سے مٹاؤں گا اور ڈاہیوں کو شرمندگی کے گڈھے میں گراؤں گا۔
1: مسعود نے فقیروں کا بھیس اختیار کیا، سر پر لوہے کی ٹوپی کے بجائے لمبی جٹائیں بنائی، جسم پر زرہ بختر کے بجائے گیرویں رنگ کا بانا سجایا، ہاتھ میں تلوار کے بجائے فقیروں کا پیالہ لیا، جنگ کے نعرے کے بجائے فقیروں کی صدا بلند کی اور اپنا نام شیخ مخمور رکھ لیا۔ ادھر کشور کشا دویم کا دربار سجا ہوا ہے، انگوری شراب کا دور چل رہا ہے۔ یکایک بھیدیوں نے خبر دی کہ میر شجاع کی ہار ہوئی اور وہ جان سے مارے گئے۔ یہ سن کر کشور کشا کے چہرے پر چنتا کے لکشن دکھائی پڑے، سرداروں کو سمبودھت کر کے بولے،
2: آپ لوگوں میں ایسا دلیر کون ہے جو اس بدماش سردار کا سر قلم کر کے ہمارے سامنے پیش کرے؟ اس کی گستاخیاں آپ حد سے بڑی جاتی ہیں۔ آپ ہی لوگوں کے بڑے بوڑھوں نے یہ ملک تلوار کے زور سے مراندیا خاندان سے چھینا تھا، کیا آپ انہیں پرکھوں کی اولاد نہیں ہیں؟
1: یہ سنتے ہی سرداروں میں سناٹا چھا گیا، سب کے چہرے پر ہوائیاں اڑنے لگیں اور کسی کی ہمت نہ پڑی کہ بادشاہ کی دعوت قبول کرے۔ آخرکار شاہ کشور کشا کے بڈھے چچا خود اٹھے اور بولے،
3: اے شاہ جواب بخت، میں تیری دعوت قبول کرتا ہوں، اگرچہ میں بوڑھا ہو گیا ہوں اور بازوؤں میں تلوار پکڑنے کی طاقت باقی نہیں رہی، مگر میرے خون میں وہی گرمی اور دل میں وہی جوش ہے جس کی بدولت ہم نے یہ ملک شاہ با مراد سے لیا تھا۔ یا تو میں اس ناپاک کتے کی ہستی خاک میں ملا دوں گا یا اس کوشش میں اپنی جان نثار کر دوں گا۔
1: یہ کہہ کر امیر پرتدبیر وہاں سے اٹھا اور مستعدی سے جنگی تیاریوں میں لگ گیا۔ اسے معلوم تھا کہ یہ آخری مقابلہ ہے اور اگر اس میں ناکام رہے تو مر جانے کے سوائے اور کوئی چارہ نہیں ہے۔ ادھر سردار نمک خور دھیرے دھیرے راجدھانی کی طرف بڑھتا آتا تھا، یکایک اسے خبر ملی۔
4: کیا کہا؟ امیر پر تدبیر 20,000 پیدل اور سواروں کے ساتھ مقابلے کے لیے آ رہا ہے؟ امیر پر تدبیر بڑھاپے کے باوجود اپنے وقت کا ایک سپہ سالار ہے، اس کا نام سن کر بڑے بڑے بہادر کانوں پر ہاتھ رکھ لیتے ہیں۔ میرا خیال تھا کہ کہیں امیر ایک کونے میں بیٹھے خدا کی عبادت کرتے ہوں گے، مگر ان کو اپنے مقابلے میں دیکھ کر میرے ہوش اڑے جا رہے ہیں۔ کہیں ایسا نہ ہو کہ ہار سے ہم اپنی ساری جیت کھو بیٹھے اور پرسوں کی محنت پر پانی پھر جائے۔
1: سب کی یہی صلاح ہوئی کہ واپس چلنا ہی ٹھیک ہے۔ اس وقت شیخ مخمور نے کہا،
5: اے سردار نمک خور، تیرے سردار اور سپاہیوں نے کبھی میدان سے قدم پیچھے نہیں ہٹایا، تم نے یہ لڑائی سلطنت کو بڑھانے کے کمینے ارادے سے نہیں چھیڑی ہے۔ اگر اس کے سپاہی جان پر کھیلنے والے ہیں تو تمہارے سپاہی بھی سر کٹانے کے لیے تیار ہیں۔ ہاتھوں میں تیغا مضبوط پکڑو اور خدا کا نام لے کر دشمن پر ٹوٹ پڑو، تمہارے تیور کہہ دیتے ہیں کہ میدان تمہارا ہے۔
1: شیخ مخمور نے تب فقیری بانا اتار پھینکا، فقیری پیالے کو سلام کیا اور ہاتھوں میں وہی تلوار اور ڈھال لے کر جو کسی وقت مسعود سے چھینے گئے تھے، سردار نمک خور کے ساتھ ساتھ سپاہیوں اور افسروں کا دل بڑھاتے شیروں کی طرح بفرتا ہوا چلا۔ آدھی رات کا وقت تھا، امیر کے سپاہی ابھی منزلیں مارے چلے آتے تھے، بیچارے دم بھی نہ لینے پائے تھے کہ ایک ایک سردار نمک خور کے آ پہنچنے کی خبر پائی، ہوش اڑ گئے اور ہمتیں ٹوٹ گئیں، مگر امیر شیر کی طرح گرج کر کھیمے سے باہر آیا۔
3: بہادر نوجوانوں، یہ آرام کا وقت نہیں، میدان جنگ میں अपने जौहर दिखाने की घड़ी है। फौरन मैदान जंग में पहुंचे, मैं ऐलान जंग करता हूं।
1: अमीर पुरतदबीर ने दम के दम में अपनी सारी फौज दुश्मन के मुकाबले में कतार बांधकर खड़ी कर दी। यकायक वो टकराए और कुछ इस जोर से टकराए कि जमीन कांप उठी और घमासान लड़ाई शुरू हो गई। मसूद का तेगा इस वक्त बला का हो रहा था, जिधर पहुंचता लाशों के ढेर लग जाते और सैकड़ों सर उस पर भेंट चढ़ जाते थे। जब दिन निकला तो लड़ाई का मैदान मौत का बाजार हो रहा था, जिधर निगाह उठती मरे हुओं के सर और हाथ पैर लहू में तैरते दिखाई देते थे। यकायक शेख मखमूर की कमान से एक तीर बिजली बनकर निकला और अमीर पुरतदबीर की जान के घोंसले पर गिरा और उसके गिरते ही शाही फौज भाग निकली और सरदार फौज फतेह का झंडा उठाए राजधानी की तरफ बढ़ी।
4: अब मौका है कि मैं अपना जोगिया भेस उतार फेंकूं और ताज तख्त का दावा पेश करूं।
6: मलका शेर अफगन
7: जिंदाबाद जिंदाबाद,
6: मलका शेर अफगन
7: जिंदाबाद जिंदाबाद,
6: मलका शेर अफगन
7: जिंदाबाद।
4: मलका शेर अफगन का नाम हर आदमी की जुबान पर है, मैं तो खामोश रहूंगा। मैं खूब जानता हूं कि अगर मैं अपने दावे को साबित कर दूं तो मलका का दावा खत्म हो जाएगा, मगर तब भी ये मुमकिन है कि सख्त मारकाट के बिना ये फैसला हो सके। मैं इस मुल्क का बादशाह हूं, ये ख्याल मेरे रगो रेशे में घुला हुआ है। अब्बा की वसीयत मुझे एक दम को भी नहीं भूलती है। दिन को मैं बादशाहत के मंसूबे बांधता हूं और रात को बादशाहत के सपने देखता हूं। ये यकीन कि मैं बादशाह हूं मुझे बादशाह बनाए हुए, अफसोस आज ये मंसूबे टूट गए और वो सपना तितर बितर हो गया।
1: मसूद के चरित्र में मर्दाना जब्त अपनी हद तक पहुंच गया था। उसने उफ तक न की, एक ठंडी आह भी न भरी, बल्कि पहला आदमी जिसने मलिका के हाथों को चूमा और उसके सामने सर झुकाया वो फकीर मखमूर था। हाँ, ठीक उस वक्त जबकि मलिका के हाथों को चूम रहा था, उसकी जिंदगी भर की लालसाएं आंसू की एक बूंद बनकर मलिका की मेहंदी रची हथेली पर गिर पड़ी कि जैसे मसूद ने अपनी लालसा का मोती मलिका को सौंप दिया। मलिका ने हाथ खींच लिया और फकीर मखमूर के चेहरे पर मोहब्बत से भरी निगाह डाली। जब सल्तनत के सब दरबारी भेंट दे चुके तब तोपों की सलामियां दगने लगीं। शहर में धूमधाम का बाजार गर्म हो गया और खुशियों के जलसे चारों तरफ नजर आने लगे। तख्त नशीनी के तीसरे दिन मसूद खुदा की इबादत में बैठा हुआ था कि मलिका शेर अफगन अकेले उसके पास आई और बोली,
8: मसूद, मैं एक नाचीज तोहफा तुम्हारे लिए लाई हूँ और वो मेरा दिल है। क्या तुम उसे मेरे हाथों से कबूल करोगे?
4: मैं तो मुद्दत से तुम्हारी बर्छी की नोक का घायल हूँ। मेरी किस्मत है कि आज तुम मरहम रखने आई हो।
1: मुल्क जन्नत निशा अब आजादी और खुशहाली का घर है। मलिका शेर अफगन को अभी गद्दी पर बैठे साल भर से ज्यादा भी नहीं गुजरा, मगर सल्तनत का कारोबार बहुत अच्छी तरह और खूबी से चल रहा है और इस बड़े काम में उसका प्यारा शौहर मसूद, जो अभी तक फकीर मखमूर के नाम से मशहूर है, उसका सलाहकार और मददगार है। रात का वक्त था, शाही दरबार सजा हुआ था, बड़े बड़े वजीर अपने पद के अनुसार बैठे हुए थे और नौकर जर्क बर्क वर्दियां पहने हाथ बांधे खड़े थे कि एक खिदमतगार ने आकर अर्ज की,
3: मलका शेर अफगन को खिदमतगार का सलाम। दोनों जहान की मलिका एक गरीब औरत बाहर खड़ी है और आपके कदमों का बोसा लेने की गुजारिश करती है।
8: अंदर हाजिर करो।
3: जो हुक्म मलका है हुजूर।
1: खिदमतगार बाहर चला गया और जरा देर में एक बुढ़िया लाठी टेकती हुई आई और अपनी पिटारी से एक जड़ाऊ ताज निकालकर बोली,
9: तुम लोग इसे ले लो, अब ये मेरे किसी काम का नहीं रहा। मियां ने मरते वक्त मसूद को देकर कहा था कि तुम इसके मालिक हो, मगर अपने जिगर के टुकड़े मसूद को कहाँ ढूंढूं? रोते रोते अंधी हो गई, सारी दुनिया की खाक छानी, मगर उसका कहीं पता न लगा। अब जिंदगी से तंग आ गई हूँ, जीकर क्या करूंगी? यह अमानत मेरे पास है, जिसका जी चाहे ले ले।
1: दरबार में सन्नाटा छा गया। यकायक मसूद अपनी जगह से उठा और रोता हुआ रिंदा